झर झर झर झर झरने झूमे छम छम पायल बाजे रामा हो कैया नाचे बांसुरी बजाए।